0: और सामिन, अब ब्रेक के बाद एक बार फिर आप सभी सुनने वालों को रंगे महफिल में दिल की अथाह गहराइयों से खुश आमदीद, वेलकम जी आया नू। और सामिन, अगर अभी अभी आपने हमारा ये रेडियो स्टेशन सुनना शुरू किया तो आपको बताते चलें कि आप सुन रहे हैं ब्रेडफोर्ड एशियन रेडियो से प्रोग्राम रंगे महफिल अपने मेज़बान सैयद हसन के संग। और इस वक्त की हमारी ये नशात 3 रेडियो स्टेशन से बराह रास्त बायाक वक्त पेश की जा रही है, ब्रेडफोर्ड एशियन रेडियो से, लिंक FM शेफील्ड से और CVFM मिड्सबरा से। आप चाहे ब्रेडफोर्ड में हों, चाहे शेफील्ड रादरम में हों, चाहे मिड्सबरा या न्यूकासल में हों, आप सभी सुनने वालों को आज की इस बज़्म में दिल की गहराइयों से खुश आमदेद जी आए नो। और साथियों, आप जानते हैं कि ये वक्त होता है जब हम आपकी आवाज़ें सुनते हैं, आपसे बातें करते हैं, आपकी बातें लोगों तक पहुंचाते हैं। स्टूडियो नंबर आप मिलाते हैं 01274306677। और आज के अपने पहले कॉलर को खुश आमदेद कहते हैं जी। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
0: जनाब शकील साहब, खुश आमदेद रंगे महफिल में।
1: शुक्रिया बहुत बहुत। कैसे हैं साहब?
0: अल्लाह पाक का बड़ा एहसान है, लाख लाख शुक्र है, करम है।
1: तमाम सुनने वालों को मेरी तरफ से अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम, सुनने वालों की जानिब से आपको।
1: मीर साहब सुन रहे हैं, अली भाई हैं, चौधरी रुखसार साहब हैं, नवीद भाई हैं, चौधरी फरियाद हैं, चौधरी मुजफ्फर साहब, महबूब अलाई हैं, तारिक हुसैन हैं, सादिया बहन, सबको मेरी तरफ से अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम सभी की जानिब से, और आपको भी सभी की जानिब से सलाम पहुंचे। बड़ा अरसा हुआ आपने खालिद सलीम मीर साहब हमारे इस वक्त के कहीं बराबर नहीं आए, आते रहते हैं,
1: बस
0: आपकी गप होती रहती है। नहीं
1: वो तो कभी कभी करते हैं फोन, लेकिन वो मेरा ख्याल है वो जरा सुन नहीं सकते।
0: हाँ यस जी जी जी, बिल्कुल। हमारा कुछ ऐसा तजुर्बा रहा है कि हम दाद दे रहे होते थे और उन्हें समझ नहीं आ रही होती थी। जी जी, ऐसे
1: तो ये नौशाद अली की छोटी सी गजल है।
0: जी जी, इनायत कीजिए।
1: एक बेकरार दिल से मुलाकात कीजिए,
0: एक बेकरार दिल से मुलाकात कीजिए,
1: जब मिल गए हैं अब तो कुछ बात कीजिए।
0: क्या कहने, बहुत अच्छे बहुत अच्छे।
1: पहले पहल हुआ है मेरी जिंदगी में दिन,
0: पहले पहल हुआ है मेरी जिंदगी में दिन,
1: जुल्फों में मुँह छुपा के ना फिर रात कीजिए।
0: क्या कहने, खूबसूरत है, फिर से पढ़िएगा। वाह वाह।
1: पहले पहल हुआ है मेरी जिंदगी में दिन, जुल्फों में मुँह छुपा के ना फिर रात कीजिए।
0: मुझे भी इससे एक शेर याद आया कि उसने रुख पे जुल्फों को इस तरह बखेरा है, उसने रुख पे जुल्फों को इस तरह बखेरा है, एक तरफ उजाला है, एक तरफ अंधेरा है। और फखर न कर शुआओं पे इतना ऐ खुर्शीद, फखर न कर शुआओं पे इतना ऐ खुर्शीद, किसी की जुल्फ से कह दूं तो शाम हो जाए।
1: माशाल्लाह
0: जी जी।
1: नजरों से गुफ्तगू की हदें खत्म हो चुकी,
0: नजरों से गुफ्तगू की हदें खत्म हो चुकी,
1: जो दिल में है जबान से वही बात की।
0: बहुत खूब बहुत खूब, लाजवाब है बाबा।
1: कल इंतकाम लेना मेरा प्यार आपसे,
0: कल इंतकाम लेना मेरा प्यार आपसे,
1: इतना सितम ना आज मेरे साथ कीजिए।
0: क्या कहने, ये भी अच्छा है, हस्बे हाल है किसी और हवाले से, बड़ा प्यारा है, फिर से पढ़िएगा।
1: कल इंतकाम लेना मेरा प्यार आपसे,
0: हाँ,
1: इतना सितम ना आज मेरे साथ
0: मेरे
1: कीजिए।
0: साथ कीजिए, बहुत खूब।
1: बस एक खामोशी है हर एक बात का जवाब,
0: बस एक खामोशी है हर एक बात का जवाब,
1: कितने ही जिंदगी से सवाल कीजिए,
0: कितने ही जिंदगी से सवालात कीजिए। बहुत खूब बहुत खूब।
1: नजरें मिला मिला के नजर फेर फेर के मजरू और न दिल के हालात कीजिए।
0: बहुत खूब बहुत।
1: आखिरी शेर सुनते हैं। दिल के सिवा किसी को नहीं जिनकी कुछ खबर,
0: दिल के सिवा नहीं किसी की जिनको खबर,
1: दिल के सिवा किसी को नहीं जिनकी कुछ खबर। दुनिया से क्या बयां वो हकायात कीजिए।
0: बहुत खूब,
1: शुक्रिया। ये निशाद अली की छोटी गजल थी,
0: बहुत खूबसूरत, छोटी जमीन में छोटी बहर में खूबसूरत कलाम था नौशाद।
1: सदफ लखनवी इनका नाम है
0: जी जी।
1: وہ کہتے ہیں یہ عقیدہ ہے میرا غیب سے ساماں ہوگا،
2: یہ عقیدہ ہے میرا غیب سے ساماں ہوگا،
1: درد کی ٹھیس لگی درد ہی درماں ہوگا۔
2: خوب ہے، واہ واہ،
1: آسماں بدلے زمین بدلے زمانہ بدلے،
2: واہ واہ،
1: آسماں بدلے زمین بدلے زمانہ بدلے، عشق آسان نہ تھا اور نہ آسان ہوگا۔
2: بہت خوب، نہ دل بدلا نہ دل کی آرزو بدلی نہ وہ بدلے، میں کیسے اعتبار انقلاب آسماں کر لوں۔
1: روشنی تیری جھلکتی ہی رہے گی اے دوست،
2: روشنی تیری جھلکتی ہی جھلکتی ہی رہے گی اے دوست،
1: کبھی آنکھوں میں کبھی دل میں چراغاں ہوگا،
2: چراغاں ہوگا، بہت ہوگا۔
1: دیکھ تو لوں میں تصور میں تجھے بھی لیکن،
2: آہا کیا کہنے،
1: دیکھ تو لوں میں تصور میں تجھے بھی لیکن، اور حیران یہ آئینہ حیران ہوگا،
2: آہا کیا کہنے، واہ واہ،
1: آنسوؤں سے نہ سہی دل کی تجلی سے سہی،
2: آنسو سے نہ صحیح دل کی تجلی سے صحیح،
1: تیرا جلوہ تو بہر تو نمایاں ہوگا۔
2: بہت خوب، بہت خوب،
1: ہم سے پوچھو تو بتائیں حقیقت کیا ہے،
2: ہم سے پوچھو تو بتائیں کہ حقیقت کیا ہے،
1: خاک تھا خاک ہے اور خاک ہی انسان ہوگا۔
2: بہت خوب، بہت خوب، بڑا عشق حقیقی کا شعر ہے بابا،
1: تو بتائیں حقیقت کیا ہے،
2: ہاں ہاں،
1: خاک تھا خاک ہے اور خاک ہی انسان ہوگا۔
2: کہتے نا کہ تم خاک سے بنے ہو کبھی یہ نہ بھولنا، تم خاک سے بنے ہو کبھی یہ نہ بھولنا، اے مشت خاک تجھ کو بلندی اگر ملے۔
1: سیکھ لو زلف پریشان کی پریشانی سے،
2: واہ واہ،
1: سیکھ لو زلف پریشان کی پریشانی سے، جو جو پریشان کرے گا وہ پریشان ہوگا،
2: جو پریشان کرے گا وہ پریشان ہوگا۔ بہت خوب،
1: بات دل کی رہی دل کی نہ ہونے پائی،
2: واہ واہ،
1: بات دل کی رہی دل کی نہ ہونے پائی، ہم نے سوچا تھا کہ ہر گھر میں چراغاں
2: چراغاں ہوگا۔ کیا کہنے، پھر سے یہ شعر پڑھیے گا، واہ واہ،
1: بات دل کی رہی دل کی دل کی نہ ہونے پائی،
2: واہ واہ،
1: ہم نے سوچا تھا کہ ہر گھر میں چراغاں ہوگا،
2: یہ داغ داغ اجالا یہ شب گزیدہ سار، یہ داغ داغ اجالا یہ شب گزیدہ سار، وہ انتظار تھا جس کا یہ وہ سار تو نہیں۔
1: آخری شعر کہتے ہیں صدف لکھمی، دل میں جو کچھ ہے صدف ٹپکے گا آنسو بن کر،
2: واہ واہ،
1: دل میں جو کچھ ہے صدف ٹپکے گا آنسو بن کر، راز کی بات نہ کر راز نمایاں ہوگا۔
2: بہت خوب، بہت خوب،
1: شکریہ، تو بہت بہت شکریہ تھا،
2: بہت بہت شکریہ، اپنا بہت سا خیال رکھیے گا شکیل صاحب، اللہ پاک آپ کو صحت و سلامتی دے، آتے ہیں محفل میں چار چاند لگاتے ہیں آپ، بے حد شکریہ، سلامت رہیں، اللہ حافظ۔ اور سبھی نبی ٹیلی فون لائن پہ ہے، آج کے اس پروگرام کے پہلے کالر جناب شکیل صاحب تھے ہمارے ساتھ ٹیلی فون لائن پہ، بتائیے گا اس وقت آپ ہمیں کہاں پہ سن رہے ہیں، اور اگر آپ کے پاس بھی کوئی ایک آدھ شعر ہے تو ضرور تشریف لائیے گا، بے شک ایک آدھ شعر ہو، بے شک غزل ہو، بے شک اردو کے اشعار ہوں، بے شک پوٹواری کے، میرپوری کے، پنجابی کے، گرمکھی کے، بنگالی کے، پشتو کے، آپ تشریف لا سکتے ہیں، آپ سنا سکتے ہیں، ہمیں بھی ماشاءاللہ خاصی زبانیں آتی ہیں، ایسا مسئلہ نہیں ہے۔ ہر غنچہ کے گل گشت دیگر غنچہ نہ گردد، قربان سے ہر غنچہ کے گل گشت دیگر غنچہ نہ گردد، قربان سے رخ یار گہے غنچہ گہے گل۔ اور مدت ہوئی حضرت، گوجری کا شعر ہے، مدت ہوئی حضرت تھن نہ تکیو تھارو، مدت گزری حضرت تھن نہ تکیو تھارو، مدت بعد بوتھو دسیو کیا قصور ہمارو۔